0: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
1: متاثر تھن جی یاد میں عالمی ڈیاڑے جے موقع تے متاثرن سان ہمدردی جو اظہار صدر جو چوڑ ہو تو نوجوان نسل کے انتہا پسندی کا بچائیں ضروری ہے گھرو وزیر محسن نقوی جو چوڑ ہو تو دہشت گردی کے خاتمے لائے عالمی اتحاد ضروری ہے پی ٹی آئی بانی شفا انٹرنیشنل اسپتال میں میڈیکل چیک اپ بعد واپس اڈیالا جیل منتقل پی ٹی آئی بانی کے ڈاکٹرن صحت مند قرار دنو ہے وزیر अताउला तारण जी दावा अताउला तारण जो चवण है डॉक्टर की छह रुकनी टीम पीटीआई बानी जो तिबी मुआइनो कर तिबी मुआइने वक्त पिम्स में शिफा अस्पताल जा डॉक्टर भी मौजूद हुआ पीटीआई बानी की भेण उजमा खान भी मुआइने वक्त मौजूद हुई पीटीआई कारकुनन सिक्योरिटी जो मसलो पैदा किया पीटीआई बानी के शिफा अस्पताल बहरा सिक्योरिटी खदशन सबब पिम्स अस्पताल मुंतकिल कर वो बानी पीटीआई के जडे भी जरूरत होंगी संदस मुआइनो कराया वो